میدیا ویف 546.45 میتر یعنی 549 کلو هرتز اور ایف ایم 100.5 میگا ہرٹز پر ہم آکاشوانی کے رانچی کیندر سے بول رہے ہیں۔ سور یاترا کے 90 वर्ष श्री प्रमोद कुमार राय और प्रभु शरण की बातचीत अभी हम सुनेंगे। सहयोग प्रस्तुति है बसंत कुमार की।